अथच त्यही छसिन्द्र ब्रह्मा भएर शब्द खनाड जाखा खबङताको उदय पुग्छौ नरकु र सामुङमे ताबुजे हासक्ने सामुङ खना नथाक्ने ठाउँ हो तम नरकु हो साइमाका के नरक्ने खाने र सामुङ खना न चाहिँ ठोकन तामुन बेचम्बो हासक्ने र सामुङ र सामुङ छ भएर सब्जा र सामुङ खनाडी